0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया भला जस्तो छ,
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढाएछौ? हे